नमाई हरे माई नमस्ते हरेक मंगलवार साँझ को 6:30 बजे प्रसारण होने उटाइको एक्सेस रेडियो संचालित कार्यक्रम हाम्रा आवाज में म टीका कौशिक को संपूर्ण श्रोता में हार्दिक अभिवादन यो हो कार्यक्रम हाम्रा आवाज र यस कार्यक्रमलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर एथनिक कम्युनिटीजले कार्यक्रम हाम्रो आवाज ओटाको एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार न्युजिल्यान्डको समयअनुसार साँझ 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्टबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ यसका अलावा कार्यक्रम हाम्रो आवाज मानव टू पिपल्स रेडियो 999 AM हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार साँझ 7 बजेदेखि 7:30 पुनः प्रसारण हुने गर्दछ कार्यक्रम हाम्रो आवाजमा तपाईँले आज सुन्नुहुनेछ सांगीतिक कार्यक्रम

श्रोताहरू, यहाँहरू अहिले सुन्दै हुनुहुन्थ्यो मिठा मिठा नेपाली गीत संगीत कार्यक्रम हाम्रो आवाज ओटाइगो एक्सेस रेडियो 105.4 मेगाहर्ज तथा मानवटु पिपल्स रेडियो 900 AM कार्यक्रम हाम्रो आवाजको समय सकिसकेको छ। यो आवाज तरङ्गित गराउने ओटाइगो एक्सेस रेडियोलाई धन्यवाद, त्यस्तै गरेर कनेक्टिङ कल्चरलाई कार्यक्रम प्रायोजन गर्नुभएकोमा यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। उपलब्ध गीत संगीतका सम्पूर्ण कलाकारहरूलाई पनि मुरीमुरी धन्यवाद र आउँदो मङ्गलबार साँझ 6:30 फेरि भेट्ने बाचाका साथ प्राविधिक मित्र जेफ तथा डमी र म टिका कौशिक ओजेल हुने नै छौँ। नमस्ते, शुभरात्रि, क्या पाइते।